0: इस दौरे का असल मकसद 2026 से 2030 तक के लिए एक मुश्तरका एक्शन प्लान इख्तियार करना है ताकि दो तरफा इक्तिसादी तबादलों को अगले 5 साल में दोगुना किया जा सके। भारत स्वीडन मजबूत तर अंदाज में यकजा 2047 की जानिब मौजू के तहत दोनों मुल्कों ने 2027 में दो तरफा तिजारत और सरमायाकारी समिट मुनाकिद करने का आजम किया। स्वीडन के सीईओज के साथ बातचीत के दौरान वजीर आजम ने मेक इन इंडिया और मेड विथ स्वीडन खासतौर पर माहौल के लिए साजगार हाइड्रोजन और अहम मादनियात के मिशनों में मजीद सरमायाकारी को मदु किया। अब इस शराकतदारी को सेमीकंडक्टर्स, जदीद तरीन मैन्युफैक्चरिंग और मुस्तहकम सप्लाई चेन तक तोसी दी जाएगी। वजीर आजम ने पहलगाम दहशतगर्दाना हमले के बाद भारत को स्वीडन की तरफ से हिमायत दिए जाने पर खासतौर पर शुक्रिया अदा किया, जो आलमी इस्तेहकाम के तई एक मुश्तरका अजम का इयादा है। गोटेनबर्ग से साक्षी सिंह की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
1: वजीर अजम नरेंद्र मोदी ने स्वीडन की कंपनियों को मधु किया है कि वो मेक इन इंडिया, माहौल के लिए साजगार हाइड्रोजन के कौमी मिशन और अहम मादनियात के कौमी मिशन जैसी पहल के तहत भारत में अपनी सरमायाकारी में इजाफा करें। गोटेनबर्ग में स्वीडन के सीईओज के साथ बातचीत के दौरान जनाब मोदी ने स्वीडन की कंपनियों से जोर देकर कहा कि वो भारत में मैन्युफैक्चरिंग, माहौल के लिए साजगार हाइड्रोजन मिशन, साफ सुथरी तवानाई और दीगर शोबों में अपनी सरमायाकारी में इजाफा करें। इस बात पर जोर देते हुए कि भारत और स्वीडन के दरमियान जमहूरियत, शफाफियत, इख्तिरा और पायदारी की मुश्तरका अकदार मौजूद हैं, जनाब मोदी ने स्वीडन की ताकत को इख्तिरा और पायदारी के मैदान में भारत की तरक्की, सलाहियत और नशोनुमा की रफ्तार के मुताबिक बनाने को कहा।
2: वोडाफोन, एरिक्सन, नोकिया, ओरांज जैसी कंपनियों का भारत में विशाल अनुभव है। भारत 5G से 6G ट्रांजेक्शन, AI एनेबल्ड नेटवर्क्स, सिक्योर कनेक्टिविटी और डिजिटल इंक्लूजन में बड़ा पार्टनर बन सकता है।
1: वजारत खारजा ने कहा है कि स्वीडन में वजीर आजम नरेंद्र मोदी से मुलाकात करने वाले सीईओज और कारोबारी रहनुमाओं ने भारत में काफी दिलचस्पी जाहिर की है और पिछले कुछ बरसों में पायदार इक्तसादी इस्लाहात के जरिए मुल्क में यकसर तब्दीली की सताइश की है। यूरोपी गोल में सनती मीटिंग के बाद नामनिगारों से खिताब करते हुए वजारत खारजा में मगरबी उमूर के सेक्रेटरी CB जॉर्ज ने बताया कि सीईओज और कारोबारी रहनुमाओं ने हालिया बरसों के दौरान भारत में देखी गई काबिल जिक्र तब्दीलियों को उजागर किया। जनाब जॉर्ज ने मजीद कहा कि वजीर आजम मोदी और स्वीडन के वजीर आजम उल्फ क्रिस्टरसन ने रविन्द्रनाथ टैगोर की मुश्तरका सकाफती विरासत के जश्न के तौर पर खसूसी तोहफों का तबादला किया। वजीर आजम मोदी अपने दौरे के चौथे मरहले में तीसरी भारत नॉर्डिक समिट और दोतरफा सरगर्मियों के लिए आज नॉर्वे पहुंचेंगे। ये वजीर आजम मोदी का नॉर्वे का पहला दौरा तो है ही, अलबत्ता पिछले 43 साल में भारत के किसी वजीर आजम का नॉर्वे का पहला दौरा भी है। जनाब किंग हेराल्ड 5 और जनाब मोदी किंग हेराल्ड 5 और क्वीन सोंजा से मुलाकात करेंगे और वजीर आजम जोनास गहर स्टोर के साथ दोतरफा बातचीत करेंगे। जनाब मोदी नॉर्वे के वजीर आजम के साथ साथ भारत नॉर्वे तिजारत और तहकीक की सरबराह कॉन्फ्रेंस से खिताब करेंगे। कांग्रेस रहनुमा VD सतीशन को आज केरलम के वजीर आला के तौर पर हलफ दिलाया जाएगा। केरलम के गवर्नर राजेंद्र विश्वनाथ अरलेकर उन्हें तिरुवनंतपुरम में एक तकरीब में आज सुबह 10 बजे ओहदे और राजदारी का हलफ दिलाएंगे। नामजद वजीर आला ने कल शाम UDF की 21 रुकनी काबीना का ऐलान किया था। तफसील हमारे नमानिगार से।
3: कांग्रेस की क्यादत वाली UDF वजारती काबीना को आज केरलम में 10 साल के वक्फे के बाद हलफ दिलाया जा रहा है। वजीर आला और 20 वजीर तिरुवनंतपुरम के सेंट्रल स्टेडियम में मुनद एक तकरीब में हलफ लेंगे। वजीर आला VD सतीशन समेत नई वजारती काबीना के 16 अरकान पहली बार वजीर का अहदा संभालेंगे। UDF कारकुन हलफबरदारी की तकरीब में शिरकत के लिए बड़ी तादाद में कल दोपहर से ही रियासत की राजधानी पहुंच रहे हैं। उम्मीद है कि कांग्रेस सदर मल्लिकार्जुन खड़गे, लोकसभा में अपोजिशन लीडर राहुल गांधी, कर्नाटक, हिमाचल प्रदेश और तेलंगाना के वजराय आला, सुबुकदोष वजीर आला पिनराई विजयन और BJP के रियासती सदर राजीव चंद्रशेखर इस तकरीब में शिरकत करेंगे। तिरुवनंतपुरम से स्मृति एम पल्लुरुति की रिपोर्ट के साथ खबरनामे के लिए जमीर रजवी।
1: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। मरकजी वजीर दाखिला अमित शाह छत्तीसगढ़ के 2 रोजा दौरे पर कल शाम रायपुर पहुंचे। ریاست کے اپنے دورے میں جناب شاہ رائے پور اور بستر میں کئی پروگراموں میں حصہ لیں گے۔ پیش ہے ایک رپورٹ۔
0: مرکزی وزیر داخلہ امیت شاہ اپنے چھتیس گڑھ دورے کے پہلے دن آج صبح رائے پور میں ہنگامی خدمات ڈائل 112 کے تحت نئی گاڑیوں کو جھنڈی دکھا کر روانہ کریں گے۔ اس کے بعد وہ بستر کے لیے روانہ ہوں گے، جہاں ضلع کے نیتانار گاؤں میں عوامی سہولت مرکز کے افتتاح کریں گے۔ اس مرکز کا مقصد دور دراز کے علاقوں میں رہائش پذیر لوگوں کی حکومت اور ڈیجیٹل خدمات تک رسائی کو آسان بنانا ہے۔ اس کے بعد جناب شاہ جگدل پور پہنچیں گے اور امر واٹیکا پر شہیدوں کو خراج عقیدت پیش کریں گے۔ جناب شاہ کا جگدل پور کی بادل اکیڈمی میں دوپہر میں شہیدوں کے افراد خاندان، حفاظتی اہلکاروں، ماونوازوں کے تشدد سے متاثر افراد اور مختلف مقامی برادریوں کے نمائندوں سے ملاقات کا بھی پروگرام ہے۔ وزیر داخلہ شام کو لوک ثقافتی پروگرام بستر کے سنگ میں موجود رہیں گے۔ مرکزی وزیر داخلہ کل 19 مئی کو جگدل پور میں وسطی زونل کونسل کی 26ویں میٹنگ کی صدارت کریں گے۔ اس میٹنگ میں چھتیس گڑھ، مدھیہ پردیش، اتر پردیش اور اتراکھنڈ کے وزرائے اعلی شرکت کریں گے۔ چھتیس گڑھ کو ماونوازوں سے پاک قرار دیے جانے کے بعد جناب شاہ کا ریاست کا یہ پہلا دورہ ہے۔ رائے پور سے وکلپ شکلا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فیصل خان۔
1: صدر جمہوریہ دروپدی مرمو اس مہینے کی 25 تاریخ کو سال 2026 کے لیے پدم ایوارڈز ادا کریں گی۔ ایک سوشل میڈیا پوسٹ پر وزارت داخلہ نے کہا کہ صدر جمہوریہ راشٹرپتی بھون میں منعقد ہونے والی پہلی شہری اعزاز سے متعلق تقریب کے دوران سول انویسٹیچر تقریب میں پدم وبھوشن، پدم بھوشن اور پدم شری ایوارڈز عطا کریں گی۔ اس سال بھارت سرکار نے مجموعی طور پر 131 پدم ایوارڈز کا اعلان کیا ہے۔ صحت اور خاندانی بہبود کے مرکزی وزیر جگت پرکاش نڈا 79ویں عالمی صحت اسمبلی میں شرکت کے لیے سوئٹزرلینڈ پہنچ گئے۔ یہ 6 روزہ تقریب آج سے جنیوا میں شروع ہوگی۔ سوشل میڈیا پوسٹ میں جناب نڈا نے کہا کہ یہ اسمبلی 165 ملکوں کے وزرائے صحت، معزز افراد اور عوامی صحت ماہرین کو یکجا کرے گی، جہاں مستحکم، زیادہ شمولیاتی اور لچکدار صحت دیکھ بھال نظام کے تئیں مشترکہ عالمی عزم کی یقین دہانی کرائی جائے گی۔ مغرب وسطی ریلوے نے تروننتاپورم سینٹرل حضرت نظام الدین راجدھانی ایکسپریس میں کل آگ لگنے کے واقعے کی جانچ کے لیے اعلی انتظامی گریڈ سطح کی انکوائری کمیٹی تشکیل دی ہے۔ آگ لگنے کا واقعہ ٹرین کے ایک مسافر کوچ اور ایک لگیج بریک اور جنریٹر کار میں اس وقت پیش آیا جب ٹرین مدھیہ پردیش کے لونی رچا اور وکرم گڑھ الوت اسٹیشنوں کے درمیان تھی۔ بھارت نے متحدہ عرب امارات کے بارک نیوکلیائی مرکز کو نشانہ بنا کر کیے گئے حملے پر گہری تشویش کا اظہار کیا ہے۔ ایک بیان میں وزارت خارجہ نے کہا ہے کہ اس طرح کی کارروائیاں ناقابل قبول ہیں اور کشیدگی کے خطرناک پھیلاؤ کی نمائندگی کرتی ہیں۔ نئی دلی نے صبر و تحمل کی اپیل کرتے ہوئے بات چیت اور سفارتکاری کی فوری ضرورت پر زور دیا ہے۔ اس سے پہلے کل متحدہ عرب امارات کے الزفرہ کے بارک نیوکلیائی مرکز کے احاطے میں ڈرون حملہ کیا گیا، جس سے مرکز کی اندرونی حدود کے باہر الیکٹریکل جنریٹر میں آگ لگ گئی۔ بھارت کے محکمہ موسمیات نے کہا ہے کہ جنوب مغربی مانسون کے 1 جون کی مقررہ تاریخ سے 6 دن پہلے 26 مئی کو کیرلم پہ آ جانے کا امکان ہے۔ ہمارے نامہ نگار نے خبر دی ہے کہ جنوب مغربی مانسون کی اگلے 2 سے 3 دن کے دوران جنوب مشرقی بحیرہ عرب، خلیج بنگال، انڈمان جزائر اور انڈمان سمندر کے حصوں میں آگے بڑھنے کے لیے موسمی حالات سازگار ہیں۔ ایک رپورٹ۔
3: بھارتی محکمہ موسمیات نے کہا ہے کہ انڈمان و نکوبار جزائر، اروناچل پردیش، آسام، میگھالیہ، ساحلی کرناٹک، کیرلم اور ماہے میں آج شدید بارش ہو سکتی ہے۔ محکمہ موسمیات نے مزید کہا کہ لکشدیپ، ناگالینڈ، منی پور، میزورم، تریپورہ، جنوبی اندرونی کرناٹک، تمل ناڈو، پڈوچیری اور کرائیکل میں بھی اسی طرح کے موسمی حالات رہ سکتے ہیں۔ محکمہ موسمیات نے مغربی اتر پردیش میں آج گرمی کی شدید لو چلنے کی پیش گوئی کی ہے۔ دلی سے امن یادو کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
1: آئی پی ایل کرکٹ میں دہلی کیپٹلز نے راجستھان رائلز کو 5 وکٹ سے ہرا دیا۔ نئی دلی کے ارون جیٹلی اسٹیڈیم میں کل شام کھیلے گئے اس دلچسپ میچ میں جیت کے ذریعے دہلی کیپٹلز نے پلے آف کی اپنی امیدیں برقرار رکھی ہیں۔ اس سے پہلے بلے بازی کرتے ہوئے راجستھان رائلز نے مقررہ 20 اوورز میں 8 وکٹ کے نقصان پر 193 رن بنائے۔ جواب میں دہلی کیپٹلز نے 194 رن کے نشانے کے لیے کھیلتے ہوئے 19 اوورز اور 2 گیندوں میں 197 رن بنائے۔ اس جیت کے ساتھ دہلی کیپٹلز آئی پی ایل پوائنٹس ٹیبل میں 8ویں مقام سے 7ویں مقام پر پہنچ گئی ہے اور پلے آف کی دوڑ میں شامل ہے۔ ایک

0: नॉर्वे के अपने हम मनसब जॉन्स घार स्टोर के साथ मुजाकरात किए। उन्होंने बाहमी ताल्लुकात को बढ़ाकर साफ तवानाई और नीलगू मईशत पर तवज्जो करते हुए ग्रीन कलीदी शराकत दारी तक पहुँचाने से इत्तफाक किया। वजीर आजम मोदी को किंग हैराल्ड द फिफ्थ ने ग्रैंड क्रॉस ऑफ द रॉयल नॉर्वेजियन ऑर्डर ऑफ मेरिट से नवाजा। हुकूमत ने इस बरस $1 खरब बरामदात का निशाना रखा है। मरकजी वजीर जितेंद्र सिंह ने भारत में न्यूक्लियाई तवानाई और प्राइवेट सरमायाकारी के मौके पर अमरीका के एक सनती वफद से मुजाकरात किए। मगरबी बंगाल की हुकूमत ने बदउनवानी और ख्वातीन के खिलाफ ज्यादतियों की छानबीन के लिए 2 इंक्वायरी कमीशन तश्कील दिए हैं और गर्मी की इंतहाई शिद्दत के दौरान आयुष की वजारत ने गर्मी से मुतालिक बीमारियों की रोकथाम की गरज से एडवाइजरी जारी की है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी के नॉर्वे के अव्वलीन दौरे के नुमाया नताइज सामने आए हैं, जिसमें दोनों मुल्कों ने भारत नॉर्वे ताल्लुकात को मजीद बढ़ाकर सब्ज जामे शराकत दारी की हैसियत देने से इत्तफाक किया है। ओस्लो में अपने हम मनसब जॉन्स घार स्टोर के साथ वफद की सतह की बातचीत के बाद आज एक मुश्तरका बयान में वजीर आजम नरेंद्र मोदी ने उजागर किया कि दोनों लीडरों ने भारत नॉर्वे ताल्लुकात को बेहतर करके उसे सब्ज जामे शराकत दारी की हैसियत देने से इत्तफाक किया है, जो कि साफ तवानाई, नीलगू मईशत, ग्रीन कायापलट के शोबों में तआवुन को बेहतर बनाने में एक अहम संग मील है।
1: आज हम भारत नॉर्वे संबंधों को एक ग्रीन स्ट्रेटेजिक पार्टनरशिप का स्वरूप दे रहे हैं। इस स्ट्रेटेजिक पार्टनरशिप से क्लीन एनर्जी से लेकर क्लाइमेट रेजिलियंस, ब्लू इकोनॉमी, उससे लेकर के ग्रीन शिपिंग, हर क्षेत्र में भारत की स्केल, स्पीड और टैलेंट को नॉर्वे की टेक्नोलॉजी और कैपिटल के साथ जोड़कर हमारी कंपनीज ग्लोबल सॉल्यूशंस डेवलप करेगी।
0: वजीर आजम नरेंद्र मोदी ने कहा कि दोनों लीडरों ने भारत EFTA तजारती और इक्तसादी शराकत दारी के माहदे से हासिल होने वाले वसी मौके को भी वाजह किया है। इसमें शराकत दारी को हाईटेक, AI, स्टार्टअप्स के शोबों में मुस्तकबिल के लिए तैयार बनाने की गरज से तवानाई पर खसूसी तवज्जो मरकूज की गई है।
1: भारत और यूरोप अपने संबंधों के एक नए स्वर्णिम युग में प्रवेश कर रहे हैं। पिछले वर्ष भारत और यूरोपियन फ्री ट्रेड एसोसिएशन के एक ऐतिहासिक ट्रेड एंड इकोनॉमिक पार्टनरशिप एग्रीमेंट लागू किया। यह एग्रीमेंट भारत और नॉर्वे के बीच शेयर्ड प्रोग्रेस और प्रॉस्पेरिटी सुनिश्चित करने का ब्लूप्रिंट है। इस एग्रीमेंट में अगले 15 वर्ष में भारत में $100 बिलियन इन्वेस्टमेंट और 1 मिलियन जॉब्स क्रिएट करने का लक्ष्य है।
0: इस बाहमी मीटिंग में सेहत से मुतालिक हाईटेक हल, डिजिटल सेहत, डिजिटल पब्लिक बुनियादी ढांचे के शोबों में बहुत से मुफाहमत नामों पर दस्तखत किए गए। भारत के इसरो और नॉर्वे की खलाई एजेंसी के दरमियान एक मुफाहमत नामा दिफाई शोबे में ताल्लुकात बेहतर बनाने को यकीनी बनाएगा। तआवुन के एक सहरुखी समझौते पर भी आज दस्तखत किए गए। इसमें भारत और नॉर्वे भारत के डिजिटल पब्लिक बुनियादी ढांचे को इस्तेमाल करते हुए आलम जुनूब के ममालिक को इंसानी तरक्की के हल मुश्तरका तौर पर फराहम करेंगे। नॉर्वे के वजीर आजम ने एक अहम बयान में टेक्नोलॉजी के शोबे में भारत की क्यादत को तस्लीम किया है। दोनों लीडरों ने जाब्तों पर मबनी आलमी निज़ाम में अपने मुश्तरका एतकाद और मुजाकरात और सिफारतकारी के अपने अहद का इयादा किया। करीबी ताल्लुकात के तहत जज्बा खैर सगाली के तौर पर वजीर आजम नरेंद्र मोदी को नॉर्वे के इज्जत माब शाह हैराल्ड दी फिफ्थ के जरिए रॉयल नॉर्वेजियन ऑर्डर ऑफ मेरिट का ग्रांड क्रॉस अवार्ड दिया गया। जनाब नरेंद्र मोदी स्वीडन का अपना दौरा पूरा करने के बाद आज सुबह नॉर्वे पहुंचे थे। वजीर आजम ने सोशल मीडिया की एक पोस्ट में कहा कि बाहमी ताल्लुकात को बेहतर बनाकर एक जामे शराकत दारी में तब्दील करना, मुश्तरका इख्तिराई शराकत दारी 2.0 की शुरुआत करना और भारत स्वीडन टेक्नोलॉजी और मसनूई जहानत के कॉरिडोर का आगाज करने समेत ये मुजाकरात इंतहाई बारआवर रहे। बातचीत में बाहमी तजारत को आइंदा 5 साल में दुगना करने का हदफ भी मुकर्रर किया गया। پانچ ملکوں کے اپنے دورے کے آخری مرحلے میں وزیر اعظم نریندر مودی اٹلی کی اپنی ہم منصب محترمہ جارجیا میلونی کی دعوت پر کل اٹلی کے دو روزہ دورے پر روم پہنچیں گے۔ وزیر اعظم مودی وزیر اعظم میلونی کے ساتھ باہمی بات چیت کریں گے، وہ اٹلی کے صدر سرگیو میٹریلا سے بھی ملاقات کریں گے۔ جناب مودی دونوں ملکوں کے درمیان تجارت اور سرمایہ کاری کو مزید فروغ دینے کی غرض سے کاروباری لیڈروں سے بھی بات چیت کریں گے۔ پیش ہے ایک رپورٹ۔
2: وزیر اعظم نریندر مودی اس مہینے کی 19 سے 20 تاریخ کو اٹلی کے دورے پر ہوں گے۔ ان کا یہ دورہ پانچ ملکوں کے دورے کا آخری مرحلہ ہے، جس کا مقصد مختلف شعبوں میں بھارت کی جامع شراکت داری کو مزید مستحکم کرنا ہے۔ وزیر اعظم کی اٹلی کی وزیر اعظم کے ساتھ وفود کی سطح کی بات چیت کریں گے، جس میں سمندری سیکورٹی اور مستحکم کنیکٹیویٹی پر توجہ مرکوز کی جائے گی۔ اٹلی بھارت کو نہ صرف یوروپ بلکہ بحیرہ روم کے مکمل خطے تک بھی رسائی فراہم کرتا ہے۔ یہ امر سپلائی چین اور دفاعی شراکت داری کے تناظر میں اہمیت کا حامل ہے۔ ان کا پانچ ملکوں کا یہ دورہ سفارتکاری سے کہیں زیادہ حیثیت رکھتا ہے۔ یہ بھارت کے مستقبل کے توانائی روٹس، مصنوعی ذہانت کی شراکت داری، سیمی کنڈکٹر کی رسائی، دفاعی ساز و سامان کی تیاری اور عالمی مفادات کو بہتر بنانے سے تعلق رکھتا ہے۔ روم سے سپرنا بھاٹیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں مہتاب عالم۔
0: کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت نے اس برس $1 کھرب اور اگلے 5 برس میں $2 کھرب کی مالیت کے برآمدات کا نشانہ طے کیا ہے۔ انہوں نے واضح کیا کہ یہ آتم نربھر بھارت کا حقیقی ہال مارک ہوگا۔ نئی دلی میں بھارتی ویاپار مہوتسو کے ویب سائٹ کے افتتاح کی تقریب سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ اس برس عالمی چیلنجوں کے باوجود برآمدات $863 ارب تک پہنچ گئی ہے، جو کہ پچھلے سال کے مقابلے تقریباً 5% زیادہ ہے۔ جناب گوئل نے زور دے کر کہا کہ آگے پیش رفت کے لیے اس جوش و خروش میں کبھی کوئی کمی نہیں آنی چاہیے اور ہر ایک کو بلا تکان کام جاری رکھنا چاہیے۔
3: بھارت کا بنا ہوا سامان، بھارت سے دیوی سیوائیں اور ادھک تیزی سے آگے بڑھے۔ ہم سنتوشت نہ ہو کہ ہم وشو کی سب سے تیز گتی سے آگے بڑھنے والی ارتھ ویوستھا ہے، کبھی سنتوشت نہ ہو اور آگے بڑا چھلانگ لینے کی سوچ اور کیا کر سکتے ہیں، اس کے لیے پورے سمے ہمیں سوچتے رہنا پڑے گا، کام کرتے رہنا پڑے گا، نئی چیزوں کو آگے لے کے جانا پڑے گا۔
0: امریکہ کے اعلی سطح کے ایک صنعتی وفد نے نئی دلی میں آج سائنس اور ٹیکنالوجی کے وزیر ڈاکٹر جیتیندر سنگھ کے ساتھ تبادلہ خیال کیا۔ بھارت کے نیوکلیائی سیکٹر میں پرائیویٹ سرمایہ کاری اور صنعتی شراکت داری کے لیے ابھرتے ہوئے مواقع پر غور و خوص کیا گیا۔ اس وفد میں امریکی نیوکلیائی صنعت کے سینئر نمائندے، کاروبار سے وابستہ طرفین اور سول نیوکلیائی توانائی اور جدید ترین ٹیکنالوجیوں کے شعبے میں بھارت امریکہ تعاون کے ساتھ وابستہ اہلکار شامل ہیں۔ اس موقع پر خطاب کرتے ہوئے ڈاکٹر سنگھ نے کہا کہ بھارت اور امریکہ فی الوقت سائنس، ٹیکنالوجی، صاف توانائی اور ابھرتے ہوئے شعبوں میں ایک مضبوط اور مستقبل کی جانب گامزن شراکت داری کے سلسلے میں ایک دوسرے سے وابستہ ہیں۔ وکست بھارت 2047 کے ویژن کے تحت بھارت کے طویل مدتی صاف توانائی کے اہداف کا حوالہ دیتے ہوئے ڈاکٹر سنگھ نے کہا کہ بھارت 2047 تک نیوکلیائی بجلی کی اپنی صلاحیت کو موجودہ 8.8 گیگا واٹ سے بڑھا کر 100 گیگا واٹ کرنے کا ارادہ رکھتا ہے۔ وزیر دفاع راجناتھ سنگھ ویتنام اور جنوبی کوریا کے دو ملکوں کے دورے پر آج سے پہر ویتنام کے شہر ہنوئی پہنچ گئے ہیں۔ ویتنام میں وزیر دفاع اپنے ہم منصب جنرل فون وان گیانگ کے ساتھ باہمی مذاکرات کریں گے۔ جناب سنگھ کا یہ دورہ ویتنام کے سابق صدر ہو چی من کے کل 136ویں یوم پیدائش کے موقع پر ہو رہا ہے۔ یہ آکاشوانی ہے۔ مغربی بنگال سرکار نے مبینہ ادارہ جاتی بدعنوانی اور خواتین کے خلاف ظلم و زیادتی کی تحقیقات کرنے کی غرض سے دو تحقیقاتی کمیشن تشکیل دیے ہیں۔ یہ کمیشن بھارتیہ جنتا پارٹی کے ذریعے کیے گئے انتخابی وعدوں کے مطابق بنائے گئے ہیں۔ وزیر اعلیٰ سوبندو ادھیکاری نے کابینہ کی منظوری کے بعد آج اس فیصلے کا اعلان کیا۔ ادارہ جاتی بدعنوانی کی تفتیش کرنے والے کمیشن کی سربراہی کلکتہ ہائی کورٹ کے ریٹائرڈ جج بسوجیت بسو کریں گے۔ دوسرے کمیشن ممتا بینرجی کی قیادت والی سابقہ سرکار کے دوران خواتین کے خلاف ظلم و زیادتی کی تحقیقات کرے گا۔ اس کی سربراہی کلکتہ ہائی کورٹ کی ریٹائرڈ جج سمپتی چیٹرجی کریں گی۔ میڈیا سے خطاب کرتے ہوئے وزیر اعلیٰ نے کہا کہ دونوں کمیشن اگلے مہینے کی پہلی تاریخ سے کام کرنا شروع کر دیں گے۔ انہوں نے کہا کہ تحقیقات میں بدعنوانی کے ماضی کے معاملات اور خواتین کے خلاف جرائم کا احاطہ کیا جائے گا اور عوام میں سے لوگ ان کمیشنوں کے سامنے اپنی شہادتیں پیش کر سکیں۔